0: आर्थिक और तकनीकी विकास में तो योगदान देगा ही, साथ ही विकसित भारत के स्वप्न को बहुत जल्दी पूरा कर लेगा। डॉक्टर MS पारमार जी, आपने महत्वपूर्ण जानकारियां दी वस्त्र उद्योग के बारे में, उसके रसायन के बारे में और उससे जुड़े हुए जो एक विज्ञान है उस सब के बारे में, उसके उद्योग से जुड़े हुए जो अवसर है, इन सब जानकारियों के लिए और आकाशवाणी आने के लिए समय निकालने के लिए आपका बहुत बहुत धन्यवाद।
1: धन्यवाद सर।
2: वस्त्र उद्योग में रसायन, सुरक्षात्मक वस्त्र, अपरंपरागत रेशे तथा वस्त्र गुणवत्ता नियंत्रण। अभी आप डॉक्टर MS परमार, प्रख्यात वस्त्र वैज्ञानिक और महानिदेशक, उत्तरी भारत वस्त्र अनुसंधान संघ नित्रा से दिलीप झा की ये भेंट वार्ता सुन रहे थे। इसी के साथ उद्योग पत्रिका का ये अंक सम्पन्न होता है। वाचन स्वर नीलम मलकानिया और प्रस्तुतकर्ता थे दिलीप झा।
3: उद्योग पत्रिका।
4: श्रोताओं, अभी आप सुन रहे थे कार्यक्रम उद्योग पत्रिका। आकाशवाणी दिल्ली का ये इंद्रप्रस्थ चैनल है मीडियम वेव 366।
5: इंजो दिल्ली, दुरुदो सलाम बार शिनेवंदगान अजीज। برنامه صبح گاہیے ماں دار ساتنو واسیدہ گئیے ہن برابر با سات ہفتو سیدہ گئیے تہران الہ سات یازدہ ہن برابر با ساتنو تہران پخش می شود اینک بخش فارسی برون مرضی آکاشوانی برنامه صبح گاہیے خدرا در موج کوتا در ردیف ہائیے 15,130 کلو ہرتز پخش می کند برنامه صبح امروز ماه وارتاس از یک آهنگ هندی اخبار هندو جهان ترانه فارسی تفسیر روز گفتار امروز برنامه اسپاٹ لائٹ یک ترانه فلمی گفتار عید ترانه های عید اخبار جهان و در آخر خلاصه یہ اخبار انجو دہلی شنوندگان عزیز برنامه صبح گاہی را با یک آهنگ هندی شروع میکنیم